0: घणी तयारी तव्हां करे छॾी आहे, इज़ गुड, इहा ज़बरदस्त ॻाल्हि आहे. अच्छा ख़ालिक लछारी में गानो कहिड़ो ॿुधंदो?
1: गानो अॼु असांजी असरदार जे हाले पोटो आहे न, हुनजी शायरी आहे मीरपुर ख़ासि जा मोर तोसां दिलड़ी लॻाई आहे.
0: मीरपुर ख़ासि जा मोर अदा गुल त मूंखे मीरपुर ख़ासि जा मोर
1: महिरबानी करे हलायो.
0: ओके ओके, अली को मैंने कहा वो ढूंढ के दे रहा है, वरना मेरे बस की बात नहीं है. और ये कंहिंजे नाले था करण चाहियो?
1: जी आदा अजीज दरबार है, अजीज सोलंकी है, कुर्बान अली ख़ासि के लिए है, गुलाम रसूल मरी है.
0: ओके ओके, थैंक यू ख़ालिक भाउ, थैंक यू,
1: महिरबानी भाउ,
0: थैंक यू. خالق لشاری بھائی ہمارے ساتھ تھے اور میسج کے تھرو ہیں فقیر محمد یونس جوتائی, کہتے ہیں فنا ہو گئی محبت, فنا ہو گئی چاہت, فنا ہو گئی عزت, محفل تو ہے اس زمانے میں مگر فنا ہو گئی رات, خوبصورت پھول تو ہوتے ہیں مگر آج کل اس میں خوشبو نہیں ہوتی, تو فنا ہو گئی رات, ہائے افسوس زمانہ. لگتے ہیں جناب فقیر محمد یونس جوتائی کو زمانے نے بہت ستایا ہے اور اسی لیے یہ جو ہیں آج زمانے کی بات کر رہے ہیں کہ سب چیز فنا ہو گئی, لیکن جناب سب کچھ فنا نہیں ہوتی. میں گانا ہی بھول گیا یار, اور وہ تھا کشمور جے سونے دل لے, اس طرح کچھ تھا. تو آپ سر اسکول. ہاں, اور اکرم مغل کہتے ہیں ہیلو بھائی کیا حال ہے آپ کے؟ میں بالکل ٹھیک ٹھاک. ماجد علی ملک کہتے ہیں آدھا سائیں خوش آئے ہو. بالکل سائیں, میں بالکل ٹھیک ٹھاک آیا, تمام بھارن جی دعاؤں میں سان گدائیں. امتیاز علی لشاری کہتے ہیں ہنستے مسکراتے رہو. آمین, آپ بھی ہنستے مسکراتے رہیں. تھینک یو سو مچ. لیتے ہیں شو کی ایک اور کال. السلام علیکم.
2: وعلیکم السلام.
0: ہاں کوئی بھی کشمیر والا سرچ کر رہی دو. ہیلو السلام علیکم, کیسے ہیں آپ؟ ٹھیک ہیں
2: سر, خوش
0: آئے. فرسٹ کلاس, فرسٹ کلاس, مزے میں. یہ بدھایو تو کیڑا حال چال تب کتنا پیا گلا ہو؟ اچھا امام دین بھمرو صاحب کیڑا حال چال ہے تاں جا؟ فرسٹ کلاس, فرسٹ کلاس, مزے میں. یہ بدھایو تا زندگی کیے تھی ہلے؟
2: تمام فرسٹ کلاس ہے. تاں سوں لگے تو ڈاٹا پروگرام تاں جا انجا تا کیوں؟
0: اچھا زبردست زبردست. یہ بدھایو عید جی تیاریوں کاتھے پہنچیو تاں جو؟ بالکل بالکل, تمہیں ٹھیک تھا چاہو تو اڑی چوٹ چڑی ہوئی مہنگائی جو ہاں ہی سڑے تو اسا جو. بالکل بالکل, بے شک بے شک, اللہ سائیں راضی تھیندو, چھو نہ راضی تھیندو. ऐं माजिद अली मलिक, तव्हां भले पंहिंजी फरमाइश ॿुधायो असांखे, मैसेज कयो अथव. अदा इहो ॿुधायो त जेको हाणे मां गानो थो प्ले कयां, कंहिंजे नाले था करणु चाहियो? हाणे अलाए कहिड़ो ॿुधाईंदो असांखे माण्हू फेसबुक ते, उहा असां प्ले कयूं था. असांजो माजिद मलिक साहिब आहे, हिकिड़ो मैसेज करे थो, उहो अचे थो मां गानो ॿुधायो. अच्छा कंहिंजो आहे?
2: जी जी साईं,
0: कंहिंजो आहे गानो? इहो
2: मुख़्तार थी वई आहे जे करे हलायो.
0: अच्छा तव्हां वरी गुनगुनायो, तव्हांजी आवाज़ माशाल्लाह भली हुई. हमेशा हर ईद कराए, तव्हां हर ईद ते हमेशा मुस्कुराईंदा रहो. थैंक यू सो मच इमामदीन साहब.
2: اوکے
0: اوکے اوکے اوکے اوکے, تھینک یو. زاہد بھائی ہمارے ساتھ ہیں, زاہد علی کہتے ہیں کیسے ہیں آپ؟ زاہد حسین فرام شکارپور. سید محسن امروٹی بھائی ہیں, آلویز مائی ریسپیکٹڈ برو. سلام اشفاق بھائی, دا پرنس چارمنگ, تھینک یو سو مچ, آئی لو یو. اور آپ بھی پرنس چارمنگ, تھینک یو سو مچ. اور عرفان علی شاہ کہتے ہیں میرے نام لینے آپ سید عرفان علی شاہ روڑی سے. سید عرفان علی شاہ روڑی سے ہمارے ساتھ موجود ہیں جناب, بہت اچھے پیارے سے بھائی ہیں. ناصر محمود ہیں, کہتے ہیں السلام علیکم. وعلیکم السلام. اور عرفان علی شاہ کہتے ہیں ادا جی ادا حاضر تماج ادا. اور عید بھلاری آہے مجھے, اور یہ میں پلے کرتا ہوں انشاءاللہ. بڑا پیارا سا گانا انہوں نے مجھے بتایا ہے, مختار علی شیدی کا. سو آپ بھی مجھے بتائیے. ناصر محمود ہمیں دیکھ رہے ہیں, مظفر علی سومرا ہمیں دیکھتے ہیں. لیتے ہیں شو کی ایک اور کال, دیکھتے ہیں لائن پہ ہمارے ساتھ کون ہے. السلام علیکم.
3: وعلیکم السلام, استقبال
0: سائیں. تمہاں جا قرب, تمہاں جو پیار, تمہاں جی دعاؤں, میں بالکل ٹھیک ٹھاک آیا. تمہاں بدھائیو पघार कोन हली आहे, यारहं महीना ॿारहं महीना थी विया
3: आहिनि.
0: बसि अबा हाणे छा कयूं, हाणे कंहिं किदार ॾियूं, कहां रणे कहां रोए, इहे बताए. असां लाइ बि आज़ार आहे, बाक़ी असां छा मिनिस्टर जा पुट थोरी आहियूं जा असांखे आज़ार कोन हूंदा.
3: नवाज़ साहब, तव्हांजो वॾो नेटवर्क आहे जीओ सिम जी, सम्झो
0: बिल्कुल बिल्कुल असो वो नेटवर्क आ माशा अस फैसिलिटेट भी करें तो यो बुझा तो किथा कॉल कई लाड़काने वाला यार सिर्फ लाड़काने में ना बल्कि इतने भी इलाही गर्मी आ
3: रात
0: थोड़ी थदी आ बिल्कुल जनाब माजिद अली कहते हैं जनाब तो फैल खान सैंजरानी जो कलाम बताया ओके नासिर महमूद सरगोधा से मैं मैसेज करें थैंक यू सो मच सैयद मोहसिन जी जी जी अच्छा पक्की परदेसी जलाल चांडो का हाजिर हाजिर बुधा दोस्त के डेडिकेट के बाद
3: चाचू वफा अब्दुल वहीद जफे जोहेब सकबर वासिफ अली बुखी है इशफाक नियाजी है मोहम्मद अमीन सुमरो
0: थैंक यू थैंक यू तो मोहम्मद अमीन सुमरो थैंक यू सो मच अदा पांजो खास ख्याल रखो थैंक यू सैयद मोहसिन रोडी साहब कहते हैं सलाम मोहम्मद अशफाक खान भाई द प्रिंस चार्मिंग थैंक यू सो मच वंस अगेन माय स्वीट ब्रो आप भी सुनाए कैसे हैं और आप मेरा शो ड्यूरिंग द ड्राइविंग एंजॉय कर रहे हैं या घर बैठे एंजॉय कर रहे हैं या दोस्तों के साथ एंजॉय कर रहे हैं वजहत अली कहते हैं अशफाक भाई आज तो माशाल्लाह ब्लैक ब्यूटी लग रहे हैं आप यकीन करें मैंने ये सूट नहीं पहना था इतनी गर्मी लग रही थी मुझे और लाइटिंग ने इतना तबाह किया हुआ है कि लाइटिंग आ नहीं रही कोई और ऑप्शन था ही नहीं मेरे पास तो मैं ये काला सूट पहन के आ गया हूँ गर्मी लग रही है मुझे बहुत और थैंक यू सो मच कि आपको ये काला सूट मुझ पे बड़ा अच्छा लगता है आई लव यू ऑल और आप मुझे कॉल कर सकते हैं जनाब 03000113488 पर आप हमें मैसेज भी कर सकते हैं मैं देखता हूं जनाब हमारे फेसबुक पेजेस पे भी बड़े मैसेजेस आ रहे हैं नजीर खोसो सोबतपुर बलोचिस्तान से वो यहां भी मैसेज करें यहां पर भी मैसेज करें नजीर खोसो साहब बड़े तेज हो आप और जनाब आप लोगों का बहुत शुक्रिया कि आप लोग हमारे लाइव फीड पे आ रहे हैं इसको जितना ज्यादा हो सके शेयर करें और स्टार्स विद स्टार्स दें जनाब स्टार विद स्टार्स दें और जनाब अब हम प्ले करते हैं बहुत प्यारा सा गाना इस वक्त मेरे पास लग गया है वो वाला ईद वाला जो कह रहे थे वो प्यारे से भाई के ईद भी
4: करेंगे
0: और हाँ ईद भी क्या कि न क्या तो ये ईद भले तो वहां क्यों आई इन्हें गाने के भी इंजॉय क्यों और हमारे साथ भी रहें आप क्योंकि हम आपके साथ हैं और आप हमारे साथ हैं जनाब हम प्ले कर चुके हैं प्यारा सा गाना तो ये गाने की आवाज क्यों नहीं आ रही आ रही है नहीं आ रही हाँ जनाब इस गाने को सुनिए और सुनते रहिए जनाब आपका अपना शो आई लव यू ऑल विद अशफाक नियाज़ी वजहत अली हैं कहते हैं पनवाकिल वाले आपको याद कर रहे हैं अशफाक भाई थैंक यू सो मच यार मैं भी पनवाकिल वालों को याद कर रहा हूँ चक्कर लगाएं सर खिदमत का मौका दें अशफाक भाई बिल्कुल जनाब इंशाल्लाह जरूर आएंगे जाहिद अली कहते हैं और अशफाक भाई क्या हाल है अल्हम्दुलिल्लाह मैं बिल्कुल ठीक ठाक हूँ आप गाना सुने इसके बाद एक कमर्शियल ब्रेक के बाद में वापस आता हूँ थैंक यू सो मच

0: تہذیب و ثقافت سے سجی سندھ کی مہمان نواز دھرتی،
1: جس کی فضاؤں میں رچی بسی ہے بن کے محبت کا ساز، جی اے ایف ایم 88 کی آواز،
0: جی اے ایف ایم 88 نیٹورک، سندھ کی آواز۔
2: بسم اللہ الرحمن الرحیم۔ میں سید ضیاء الدین شاہ، والد حضرت مولانا سید حسن معاف شاہ صاحب رحمۃ اللہ علیہ۔ ہر شخص یہ چاہتا ہے کہ میرا بچہ معذوری سے بچ جائے، اسی طرح دیگر تمام ایسے امراض سے کہ جو اس کے لیے نقصان دہ ہو، اسی طرح حفاظتی ٹیکے اور پولیو کے جو خطرات پلائے جائیں گے۔ میری درخواست ہے تمام والدین حضرات سے کہ ان لمحات سے فائدہ اٹھائے۔
3: بیوٹی کو بناؤ پرفیکٹ بیوٹی، بیسٹ لک بیوٹی کریم کے ساتھ، جو دے آپ کو خوبصورتی کا حقیقی احساس۔ چہرے کے داغ دھبے، کھیل مہاسے اور بے جان پن، اب سب کو کہیں الوداع۔ بیسٹ لک بیوٹی کریم چہرے کی جلد کو دے نیا نکھار، نرمی، تازگی اور قدرتی چمک۔ سانولی رنگت اب نہیں، صرف 3 دن میں پائیں صاف، نکھری اور گوری رنگت۔ لیکن یاد رکھیں، بیسٹ لک بیوٹی کریم کے استعمال سے پہلے بیسٹ لک بیوٹی سوپ ضرور استعمال کریں تاکہ اثر ہو دگنا۔ آج ہی اپنے قریبی کاسٹ۔
4: अवां जी स्किन डल ऐं बेरोनक लॻे थी, हाणे पंहिंजी स्किन खे ॾियो हिकु नओं गिलो। पेश आहे वाइट एश ब्यूटी क्रीम, अवां जी स्किन खे बणाए फ्रेश, सॉफ्ट ऐं ग्लोइंग। इन जो स्किन फ्रेंडली फार्मूलो ॾिए अव्हां खे रेडियंट लुक रोज़ानो जे इस्तेमाल सां, हर क़िस्म जी स्किन जे लाइ परफेक्ट। हाणे थियो खूबसूरत थियण वधीक आसान। वाइट एश ब्यूटी क्रीम, खूबसूरती जेका चमके हर ॾींहुं। बहितरीन रिज़ल्ट हासिल करण लाइ वाइट एश ब्यूटी क्रीम सां गॾु इस्तेमाल करियो वाइट एश ब्यूटी सोप। वाइट एश ब्यूटी सोप सां मिले चमकदार निखार ताज़गीअ सां गॾु। वाइट एश ब्यूटी क्रीम, ग्लोइंग स्किन जो राज। अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान।
5: क्या देख रहे हो, ये सब तो तुम बाहर से रकम वसूल करने पर भी जीत सकते हो। बाहर से भेजी गई रकम बैंक अलबीब के कैश काउंटर से वसूल करोगे तो हर रेमिटेंस पर शानदार इनामात जीतने का मौका पाओगे, जैसे कि ग्रैंड प्राइज 600 सीसी कार, साथ ही मोटरसाइकिल, स्मार्टफोन्स और स्मार्ट वॉचेस। इन भाई साहब की तरह बड़ा ख्वाब देखें। 538 शहरों में बैंक अलबीब के 1320 से ज्यादा ब्रांचेस और ग्लोबली ट्रस्टेड पार्टनर्स के साथ आपका पैसा दुनिया के किसी भी कोने से आप तक मिनटों में पहुंचता है। अपनी रेमिटेंस 19 फरवरी से 25 मई के दरमियान बैंक अलबीब से वसूल करें और हर महीने लकी ड्रॉ में शामिल हो जाएं। तो भाई साहब क्या समझे।
6: बैंक अलबीब, रिश्ता भरोसे का।
7: हर दिन हर पहर जिंदगी की लहर, GFM 88 नेटवर्क, सिंध की आवाज़।

0: اسی لیے جناب اس کمال اور زوال سے بچیے اور بدگمانی اور بد زبانی سے پرہیز کیجیے, کیونکہ جناب یہ انسان کی پرسنالٹی کو گرہن لگا دیتے ہیں, اور جب انسان کی پرسنالٹی کو گرہن لگ جاتا ہے تو پھر جناب انسان کسی کام کا نہیں رہتا. اسی لیے ہم چاہتے ہیں جناب کہ آپ ان تمام نیگیٹو چیزوں سے, ان تمام نیگیٹو وائب سے دور رہیے جو کہ آپ کی پرسنالٹی کو گرہن لگا سکتے ہیں. ہم چاہتے ہیں کہ آپ آلویز شائننگ پرسنالٹی کے ساتھ لوگوں کا ویلکم کریں, لوگوں کی زندگی میں انٹری دیں, تاکہ آپ لوگ ہمیشہ سدا بہار بن کر جئیں اور ہمیشہ لوگوں کے دلوں کی دھڑکن بن کے جئیں. آپ کا اپناش پاک آپ کے ساتھ ہے. جناب لیتے ہیں شو کی ایک اور کال, اور جناب اپنے کالر کو ہم کہیں گے السلام علیکم, اور نمبر ہے ہمارا 03000113488. السلام علیکم.
1: وعلیکم السلام سر.
0: ہاں جی کیر اسا سبنی سا گڈ
1: ہاں. چیتن کمار گلا ہاتو سالے بندرے.
0: چیتن بھائی کیڑا حال چال, سب ٹھیک ٹھاک ہے ہو؟
1: جی جی بالکل ٹھیک ٹھاک, تمام بجا ٹھیک ہے
0: صفا فرسٹ کلاس. چیتن بھائی یہ بدھاؤ چھا گندا ہوتا ہاں؟
1: نہیں ہاں اسکول پڑھندو آیا.
0: ماشاءاللہ کیڑی کلاس میں؟
1: ہاں ٹینس میں.
0: میٹرک میں؟ ماشاءاللہ ماشاءاللہ ماشاءاللہ زبردست زبردست. تے تمام جا ہانے ہانے موکلی ٹھن واری ون. موکل میں چھا کرنا چاہیو تھا؟ موکل کے بھی مانو یوٹیلائز کرے نا, یہ نہ مانا نانی جے گھر ونے ڈاڈی جے گھر ونے, پر وری بھی تھوڑو گھڑی پڑھائی ضرور کرے, کوئی کورس کرے بیٹھے تو تا جو چھا را دو آپ.
1: جی جی جی جی اساں تے گھمن کون ہندا سی سائیں, کچھ بنی بارے جو کم ہندا ہے وہ کندا سی, کچھ ٹائم پڑھائی کے جو دیندا.
0: ویری گڈ, زبردست زبردست زبردست, یہ سٹی گالا ہے. اچھا یہ بتاؤ مزمل, تما گانو تو پلے کیا تو فیصل سجرانی جو کہیں جے نال کرنا چاہیو؟ وعلیکم السلام چیتن بھائی, تھینک یو سو مچ تاں سان کی کال کی آپ. ہاں بالکل ہیر تو بدھائیو, ہیر تو بدھائیو. اچھا انشاءاللہ ضرور ضرور, بس یہ موکلوں تھن واری من تما تا سا انشاءاللہ روز پروگرام کرنے کی کوشش کروں انشاءاللہ.
1: ہاں یہ جال بدو.
0: جی جی ماشاء اللہ زبردست ہے یار, تما تا مجھے پیارا پیارا لسنر آیو, دوست آیو, تری تما بدھن آیو نا؟
1: جی جی بالکل. جی اسکول کا ہندا آیو نا؟
0: جی جی
1: تو ریڈیو ٹیون کرنا آئیں بدنا آئیں, تو وہی شام کے چھوکروں کے ٹیوشن پڑھائیں گے گھر.
0: اچھا جی جی صحیح صحیح, ماشاء اللہ تمہیں محنت رکھو, ان شاء اللہ تعالیٰ تمہیں ایک دن پانچ منزل تک پہنچ جاؤ اور کامیابیوں حاصل کر دو. تھینک یو چیتن بھائی, تھینک یو سو مچ. ادھر ہمارے ساتھ چیتن بھائی, اور چیتن بھائی کے بعد ہمارے ساتھ میسج پر ہیں عبد الرزاق بھائی, کہتے ہیں محمد خان کمبھار, وفا جمال کمبھار, اجاز کمبھار, علی پوچھو اسٹاپ لگ جلوری, میرے کو خاص خان شو بدھوں پیا, تمام گھڑوں مزے پہ اچھے چاہیے تھا چون تھا نہ کپڑا بتائیں نہ جوتا بتائیں نہ کچھ بتوا چھوتا, غریب مانو آئوں. تو بالکل جناب مہنگائی اتری چوٹی چڑی وئی ہے تا یا کپڑا یا لٹا یا جوتا یا من سب شیوں خریدن اساں جڑے غریبن جے بس میں کونے, پر جترو بھی تھی سکے تہاں پانی عید کے انجوائے کیو ائیں خوب انجوائے کیو. تھینک یو سو مچ. ماجد علی ملی کہتے ہیں یار اساں جی فرمائش پوری کونے کہی, ابا میں ہلایا تو گانو تھوڑو صبر. تھینک یو سو مچ ماجد علی ملک صاحب. عارف امین صاحب ہمیں دیکھ رہے ہیں, تھینک یو سو مچ. زاہد سمیجو ہیں, کہتے ہیں السلام علیکم. زاہد سمیجو از ہیئر. اوکے جناب زاہد سمیجو بھائی آپ کا بہت بہت شکریہ, آپ ہمارے ساتھ موجود ہیں. اور اب لیتے ہیں شو کی ایک اور کال, 03000113488 ہمارا نمبر ہے. السلام علیکم.
1: وعلیکم السلام سنچالا
0: سر, مزے میں بالکل ٹھیک ٹھاک, تمہاں کیر اسا سبنی سا گڈ ہو؟
1: امیر بخش منگنہار دلو گھر کی مصری گھوٹا منگل آئیں دستائیں.
0: امیر بخش منگنہار صاحب کیر حال چاہ رہے ہیں؟
1: سب کیر اللہ جاستم دل خیرہ خوشاں
0: الحمدللہ. مکہ لگے تو تمہاں ان وقت روڈ تے بٹھا ہو چھو تا پاں پاں پاں پاں پاں
1: روڈ تے تو نے نواز شاہ ہونے گا.
0: نواز شاہ تا منیو منہ سفر میں آئے ہو؟
1: سفر میں میرپور کاسٹ ہونے گا, ان کے کرے مجھے باہ سے گلائے وٹوں.
0: اچھا زبردست زبردست یار, ہیو اے سیف جرنی, اللہ تعالیٰ تانے سفر کے بخیر و عافیت پانچ انجام تھی پہنچائے. یہ بدھاؤ چھا کرنے ونیو تھا میرپور خاص میں؟
1: بس گھومن پھرن ونیو تھا میرپور عزیز نا.
0: واہ واہ ماشاءاللہ,
1: عید میں مٹنو بے خیر خوشا
0: بیو ٹھیک ٹھاک صفا مزے میں. یہ بدھا ہانے کاتے پتاو
1: ہانے کھنپور بار میں؟
0: اچھا ماشاء اللہ ماشاء اللہ زبردست. یہ بدھاؤ تو فیل سنجرانی جو گانا تو پلے کیا کہیں جن حالت کرنا چاہو؟
1: یار دوست اللہ داد مار محمد علی مار پٹھان خان پٹکے अब्दुल्ला भंगार ओके
0: ओके मुझा प्यारा भा खैर सा पुजो आई हमेशा खुश रहो जी जनाब हमारे साथ बहुत प्यारे से भाई जो के नवाबशाह या खैरपुर मीरपुर जा रहे थे तो जनाब बहुत से लोग सफर में हैं तो हमारी यही दुआ कि अल्लाह ताला उनका सफर जो है बखैर आफियत गुजारे लेते हैं शो की एक और कॉल हमारे साथ हैं आरिफ अमीन साहब कहते हैं जिंदाबाद अशफाक ब्रो थैंक यू सो मच आरिफ साहब जिंदाबाद अस्सलाम वालेकुम
2: वालेकुम सलाम
0: वही जतोई असा सभी से गड आहिन अगर मां गलत ना आया था
2: साईं बिल्कुल वफा जतोई केटी लोताल को जलो सखरा साईं
0: वफा साहब केड़ा हाल चाल है ताजा
2: साईं शुक्र आ शुक्र आज शदीद गर्मी बगान तीनो पहुंचन को जल्ला जी मेहरबानी आता
0: वाह हां वाकई वाकई यार
2: शदीद शो बुधौ था
0: थद पई थी हां में
2: जी जी लश पछाली चल रहे
0: वेरी गुड वेरी गुड असा ये चाहूं था जेका भी असा के मानु बुधन उन दी हां में थदकार थी वने असा के बुधी करे
2: जी जी साईं माता के डिमांड कई त बाबा टे दिन कयो छंचराचर न कयो
0: यार असल में एकदम शयूं न थींदियूं आहिनि कुझु प्री प्लानिंग हूंदी आहे माना कुझु प्लानिंग हले थी कुझु टाइमिंग ॾिसूं था ॿियनि जा बि प्रोग्राम आहिनि त पोइ
2: तौरु यादि हूंदो हिकिड़ो 9 बजे प्रोग्राम कंदा अचां उहो टाइम रखो बिना कयो
0: बिल्कुलु बिल्कुलु बिल्कुलु त इनशाला असां शेड्यूल ठाहियूं था जीअं शेड्यूल ठहियो त असां धड़ाम करके अची वेंदासीं
2: कहिड़ो नगमो ॿुधाईंदव
0: अॼु मेला नसीबन जा अॼु मूंखे
2: अलॻि सां को ॿियो ॿुधायो न सुठो को जलाल चांडे जो
0: हा जलाल चांडे जो ओके जलाल चांडे जो ॿुधाईंदासीं ज़रूर छो न
2: जलाल चांडे इहो अथव नगमो
0: हा कहिड़ो
2: त तूं जे ॾिसंदी त केरु परचाईंदो खुदा रुसे त खुदा खुदा कजे
0: अच्छा तूं रुसींदे केरु पचाईंदो
2: केरु परचाईंदो ऐं कुझु मां सां भाइर बि आहिनि
0: जी जी जी
2: मुंहिंजो भाउ आहे ज़हीर अहमद जतोई हिन वक़्तु ॿुधेव थो ज़हीर अहमद जतोई ऐं जमील जतोई ऐं ज़ाहिद जतोई ऐं इरफान जतोई हिन वक़्तु खोड़ सारा सलाम थो ॾेव ऐं कुराड़ो रसूल बश्क जतोई बि ॿुधेव थो ऐं रफीक जतोई गोलीमार मां ॿुधेव थो उनखे खोड़ सारा सलाम बाक़ी जेके सिक ऐं आसिफ़ चाचड़ आसिफ़ चाचड़ लारकाणी खां बाक़ी जेके बि ॿुधनि था भाउ इशफ़ाक़त वफ़ा अब्दुल वहीद जतोई पारां सॼे सत खे सलाम
0: वालेकुम असलाम रफ़ीक भाउ वहीद भाउ वफ़ा वहीद भाउ थैंक यू सो मच
2: ओके ओके
0: ओके हमारे साथ जनाब वफ़ा वहीद भाई और जनाब वफ़ा वहीद भाई के बाद अब टाइम हुआ चाहता है एक अदद कमर्शियल ब्रेक का हम चलते हैं एक अदद कमर्शियल ब्रेक की जानेब इसके बाद आप जो है माजिद अली मलिक साहब की फरमाइश पे गाना सुनेंगे अदा नंबर कहो है कॉल से गलाया हमारे साथ बिल्कुल जनाब नंबर है 03-1-3-4-8-8 मूंखे नंबर यादि न थींदो आहे त लिखियलु आहे इन करे हर घर ईअं ई थो करणो पए त आप ये नंबर नोट डाउन करें मुझसे बात करें मैं आपका गाना भी चला रहा हूं बस आफ्टर द ब्रेक ब्रेक आ गई है बीच में तो हम लेते हैं कदर कमर्शियल ब्रेक हमें छोड़कर कहीं मत जाएगा सुनिए और सुनते रहिए GFMIT नेटवर्क से आपका अपना शो आई लव यू ऑल विद अशफाक नियाज़ी
3: शाह लतीफ का सूफी ठिकाना फातिहे मेहरान सिंध की एक और पहचान GFM 88 नेटवर्क सिंध की आवाज
4: आमीन नाज़रीन मैं उमर सादिक آپ سے مخاطب ہوں عقائد نامدار صلی اللہ علیہ وسلم کا ارشاد ہے کہ آپ میں سے ہر ایک نگہبان ہے اور نگہبانی کے بارے میں ان سے پوچھا جائے گا اولاد کے نگہبان والدین ہیں پولیو کے بیماری سے بچانے کے لیے 2 قطرے آپ ضرور پلائیے گا
5: کیا دیکھ رہے ہو یہ سب تو تم باہر سے رقم وصول کرنے پر بھی جیت سکتے ہو बाहर से भेजी गई रकम बैंक अलबीब के कैश काउंटर से वसूल करोगे तो हर रेमिटेंस पर शानदार इनामात जीतने का मौका पाओगे जैसे कि ग्रैंड प्राइज 600 कार साथ ही मोटरसाइकिल स्मार्टफोन्स और स्मार्ट वॉचेस इन भाई साहब की तरह बड़ा ख्वाब देखे 578 शहरों में बैंक अलबीब के 1320 से ज्यादा ब्रांचेस और ग्लोबली ट्रस्टेड पार्टनर्स के साथ आपका पैसा दुनिया के किसी भी कोने से आप तक मिनटों में पहुंचता है अपनी रेमिटेंस 19 फरवरी से 25 मई के दरमियान बैंक अलबीब से वसूल करें और हर महीने लकी ड्रॉ में शामिल हो जाएं तो भाई साहब क्या समझे
6: बैंक अलबीब रिश्ता भरोसे का
7: खुशखबरी
8: हर दिन हर पहर जिंदगी की लहर GFM 88 नेटवर्क सिंध की आवाज
9: मोहब्बत का नशा भी ना बहुत अजीब होता है इंसान इतना मदहोश हो जाता है कि उसे अपने महबूब के सिवा कुछ सुझा ही नहीं देता